समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

महाराज परीक्षित अब सृष्टि सम्बन्धी को वर्णन सोध्नु भो उहाँले धेरै सम्बन्धको लागिमा अवतार छन् भगवानको धेरै अवतार छन् महाराज मत्ती कुर्म बराहस नरसिंहम छ वामन राम रामोश्च कृष्ण छ बौद्ध कल्की तथैव छ यी दसवटा अवतार चाहिँ भगवानको पूर्ण अंश बताएर मत्ती कुर्म बराह नरसिंह परशुराम रामकृष्ण बौद्ध कल्की चाहिँ यो पूर्ण अंश बताएर अर्को अंश बताएर कुन हो अंश अवतार चाहिँ ऋषभदेव कपिलदेव अनि त्यसदेखि पछाडिबाट दत्तात्रेय स्वामी आदि गरिएका चाहिँ अंश अवतार भए कला अंश अवतार भनेको कुन कुन हो भनेर सोद्धाखेरिमा कला अंश अवतारको वर्णन बताउँछु इच्छा कुरेर लमुसुकुन्द विदीय गादिरी दुर्बाम्बरी सगर गय नौसाध्य मान्दा तर्क शतदन्तुरन्ति देवा देवव्रत मुनिर मूर्तयो दिलीप सौभर्य तुङ्क शिविदे बल पीपलाद सार सदत्तव परा भूरिषेण अन्य विभीषण हनुमत इन्द्र दत्त पार्थिष्ण विद्रम श्रुत देव बरिया यी सबै जब अवतारहरू हाम्रा हुन् भगवान जस्तै प्रकारले गरिकन इच्छाकु राजा मुचकुन्द विदेह जनक राजा गादी रघु अम्बरीश सगर गया नौश मानदाताल का शतधन्नु रन्तिदेव भीष्म बलि मूर्ति दिलीप और शौबरी उत्तंक शिविर देव पिप्लाद सारसद उद्धव व्यास भूरीषण विभीषण हनुमान शुक आर्षण विद्र स्मृत देव आदि गरिएका सारा यी चाहिँ कला अंश बताउन हुन् कस्तो कला अंश बताउन भन्दा 16 कला मध्येमा एक कला लिएर जन्मी बसेको कहीं पूर्ण कला कहीं अर्ध कला पूर्ण कतै पूर्ण कला यसरी भगवान प्रभुको अवतार सम्बन्धीको वर्णन मैले हजुरलाई बताएँ अब राजा परीक्षित तपाईँ के सुन्न चाहिबक्सन्छ भनेर सोद्धाखेरिमा लौ मेरो प्रभु दया बाब हुन्छ भनेदेखि अब मलाई सृष्टिको प्रकरण र ज्ञान वर्धक विषय भगवत प्रेमको बारेमा प्रकाश पारिबक्सुस् भन्दा लौ त मेरो सरकार तपाईँलाई तपाईँका प्रश्न अनुसार अब म उत्तर दिन तयारी हुनेछु भनेको राजा परीक्षितलाई प्रश्न सम्बन्धी धेरै प्रकारको ज्ञान गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट जय बोलोस् भागवतमा

सुखदेव स्वामीले आज्ञा गरिबस्छ लौ त सरकार, तपाईँका धेरै प्रश्नमय यो विश्व ब्रह्माण्ड कसरी रचना भयो, कसरी संहार भयो, सृष्टि भनेको के हो, संहार भनेको के हो, मुक्ति भनेको के हो, आखिरमा मोक्षलाभ प्रदान गर्ने प्रकारका साधन व्यवहारहरू के हुन् प्रभु भनेर यहाँले सोध्नुभएको छ। अब सबै कुरालाई प्रमाणित गर्नका लागि गम्भीर वाणीमा तपाईँले सोच्नुभएको विषयकोलाई प्रमाणीकरण गर्नका लागि महाराज परीक्षित आनन्दसँग बस्नुहोस्, भगवानको भजन मनन कीर्तन गर्नुहोस्, कहिले नभुल्नुहोस्। अब जीवन शैलीको उद्धारको निमित्त यहाँलाई मैले जुन प्रकारको प्रश्न गरेको छु अब त्यसको बारेमा म यहाँलाई प्रमाणित गराउँछु। सुन्नुहोस् महाराज परीक्षित, अब तन्त्र मन्त्र यन्त्र शक्तिको प्रभावबाट जीवन मुक्तिको उद्धारको निमित्त मैले यहाँलाई जुन प्रकारले व्याख्या गरेको छु अब त्यस विषयमा प्रमाण गराउनुहोस् महाराज परीक्षित। त्यस्तै प्रकारबाट शाश्वत ब्रह्मज्ञानको उपदेशको बारेमा पनि यहाँलाई म प्रमाण गराउँछु। राजा परीक्षित सुन्नुहोस्, ब्रह्म देव परमात्माले निर्णय गरी बक्सेको के छ भनेदेखि, एक नम्बरमा सृष्टि चतुश्लोक भागवतको आधारमा निर्माण गरेको छ। चतुश्लोक भागवतको निर्माण कस्तो छ? चतुश्लोक भागवत ज्ञानम परम गुह्यम मे यदि विज्ञान समन्वितम सारहंस तदंगम च गृहणम गदितम मया। श्री भगवान वाचा भगवानले आज्ञा गर्नुभयो, यो विश्व ब्रह्माण्ड सारा सम्पूर्ण मेरो महाराज ज्ञान दुई किसिमका हुन्छन्। एउटा ज्ञान शास्त्रोक्त ज्ञान, एउटा ज्ञान, अब ज्ञान दुई किसिमको, एउटा आध्यात्मिक विषयबाट शास्त्रोक्त ज्ञान, अर्को ज्ञान भनेको अनुभवको ज्ञान। शास्त्रको ज्ञान भनेको शास्त्रले यो गर्नुहुन्छ, यो गर्नुहुन्न, यसो गरे यसो हुन्छ, यो गरे यो हुन्छ, न्याय सत नीति नियम, यो जब शास्त्रको ज्ञान। अनि त्यसपछिबाट कानुन सम्मतको ज्ञान भन्ने विषयका लागि अब अर्को ज्ञान हुन्छ अनुभवको ज्ञान। अनुभवको ज्ञान भनेको के हो? यो कुरा गर्नुहुन्छ, यो कुरा गर्नु हुँदैन, यो गरे यति सजाय हुन्छ भन्ने कुरामा भन्दा शरीरले छोएर जान्ने, शरीरले खाएर जान्ने, जस्तो तितो पिरो अमिलो टर्रो गुलियो नुनिलो आदि यो खाएर जान्ने, छोएर जान्ने जुन चिसो तातो आदि आदि जो हो यी चाहिँ ज्ञान। यसरी दुई किसिमका ज्ञानहरू हुन्छन्, एउटा ज्ञान शास्त्रोक्त ज्ञान, एउटा ज्ञान आध्यात्मिक विषयको प्रभावबाट अनुभवात्मक ज्ञान। यी दुईटा ज्ञानलाई कहिले नभुल्नु। त्यसमध्येमा राजा परीक्षितको परमा सुखदेव स्वामीले बडा प्रेमपूर्व आज्ञा गरी बक्सेको छ, तन्त्र शक्ति यन्त्र शक्ति मन्त्र शक्ति ध्यान शक्ति यसमा विशेष रूपमा परमात्माको महिमाको बारेमा कहिले नभुल्नु भनेर राजा परीक्षितलाई सुखदेवले बताउनुभयो। र यसै प्रभावबाट संसारमा सबभन्दा ठूलो

महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, अब बाँकी अंशका लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सौनकादीलाई पौराणिक सूत्रले निर्णय गर्नुभएको छ। अब अर्को विषयको लागि ऋषेश्वर सौनकादी यहाँलाई म के भन्छु भनेदेखि, चतुश्लोक भागवतले निर्णय गरेको छ शेष वस्तु भनेको ईश्वर हो भनेर। जस्तै प्रकारबाट हाम्रो शरीरबाट प्राणवायु ननिक्लिउन्जेलसम्मका लागि, हाम्रो शरीरबाट प्राणवायु ननिक्लिउन्जेलसम्मका लागि त्यो व्यक्तिको नाम व्यक्ति हुन्छ, जस्तो रामबहादुर, श्यामबहादुर, हरिबहादुर। त्यस्तै प्रकारबाट फलानो प्रसाद, फलानो नाथ, त्यस्तै प्रकारले फलानो कुमारी, फलानो देवी। तर त्यो शरीरबाट प्राणवायु निस्केर गइसकेपछि त्यो के हुन्छ? त्यो त लास हुन्छ। त्यसै कारणले हाम्रो शरीर नै लास हुन्छ। त्यसले त्यो फलानो प्रसाद, फलानो बहादुरलाई छुन हुँदैन भन्नुभन्दा लासलाई छुन हुँदैन भन्ने प्रक्रियातिर हामी जान्छौँ। यसैले गर्दाखेरिमा सम्पूर्णभन्दा शरीरलाई जब यो अन्तिम शेष वस्तु भनेको ईश्वर हो, त्यो शेष वस्तुलाई कहिल्यै नबिर्सनु। शेष वस्तु भनेको अन्तिमको शरीरको श्वास हो। श्वासलाई नै जान्न चिन्न जान्न सक्यो भनेदेखि त्यो व्यक्ति पारमार्थको, श्वासलाई भुल्नु हुँदैन। यसरी नै श्वासलाई विचार गर्नु र चतुश्लोक भागवतले ज्ञान दुई किसिमको भनेको छ, त्यसमध्येमा अनुभवात्मक ज्ञान र शास्त्रोक्त ज्ञान। त्यसमध्येमा शेष वस्तु भगवानको स्वरूप हो, त्यसै शेष वस्तुलाई राम्रोसँग अध्ययन गर। र भगवान परमात्माले यो प्रकारको निर्णय गर्नुभएको छ कि नृत्यार्थ प्रत्यते न प्रत्यते चात्मनि तद्विद्या आत्मनो माया यथा भासो यथा तवः। भगवान भन्नुहुन्छ महाभूत संसारको सृष्टि स्थिति र लय र संसारलाई परिमार्जित गर्न सक्ने महान प्रखर र कर्तव्यमाथिको बोधलाई पनि कहिले नभुलिकन सिद्धान्त तस्वरूप ईश्वरमाथिको प्रेम जागा रूपमा लिएर जानु। शेष वस्तु नै भगवानको स्वरूप हो है त बाबु भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरिबक्छु र अब अन्तिममा धर्म संस्कृति अर्थात् केवल पारमार्थ लाभको लागि म प्रश्न गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यसरी

महाराज परीक्षित सुखदेव ले माने द्वितीय स्कंद को दसौ अध्याय तथा द्वितीय स्कंद को समाप्ति में अध्याय आज्ञा गर्नु भएको छ। राजन परीक्षित तपाई के सुन्न चाहनुहुन्छ भन्दा प्रभु मलाई धेरै कुरा सुन्ने इच्छा थियो। शेष वस्तु भगवान हो भनेर हजुरले आज्ञा गर्नुभयो, तर म मरिसकेपछि शेष कहाँ गएर लिनुहुन्छ एउटा कुरा यो। अर्को कुरा, मैले मरिसकेपछि मेरा पत्नी महारानीका साथमा फेरि भेटघाट हुने कि नहुने, मेरा छोरा बन्धुसँग मेरो भेटघाट हुने कि नहुने, म कहाँ जाने मेरो ईश्वर, मैले गर्नुपर्ने काम के हो, मेरो मुक्ति के कसरी हुने हो, र आखिरमा जब यो संसार भनेको के हो, जाने कहाँ हो, रहने के हो, खाने के हो, गर्ने के हो, कसरी गर्ने हो मेरो भगवान, यो पनि आज्ञा गरी बस्नु पर्यो। जन्म मृत्युको चक्र भनेको के हो, जन्मने भनेको के हो, मर्ने भनेको के हो, मरिसकेपछि कहाँ फेरि जन्म हुन्छ हुँदैन, मैले यो घर परिवार फेरि मैले देख्न पाउँछु कि पाउँदिन, यो विश्व ब्रह्माण्डमा छरा मेरो राजगत हुन सक्छ कि सक्दैन, आज्ञा होस् प्रभुदेव। धर्म अर्थ काम मोक्षका स्रोत साधन भनेको के हो, त्यो पनि आज्ञा गरी बस्नु पर्यो। आफ्नो नित्य नैमित्य कर्म के हो, आफ्नो परिवार छोड्नु छ, मैले यो सारा सम्पूर्ण छोडेर जानुपर्ने, मेरी पत्नी धुरु धुरु रोइरहेकी छन्, मेरो छोरा मलाई हेरेर रोइरहेका छन्, तिनीसँग मेरो भेटघाट हुने कि नहुने, फेरि त्यति मात्रै होइन मेरो परिवारसँगको राजकाज गरेको मेरो छोराले मैले देख्न पाउँछु कि पाउँदिन मरेर गएपछि, फेरि मेरा हात्ती घुँडा लावा लस्त्र यतिका चतुर्गणी सेना मेरो पासमा रहन्छन् कि रहँदैनन्, यो मैले आर्जेको राज्य र श्री सम्पत्ति सारा सम्पूर्ण खन यो कसको पन्जामा जान्छ मेरो प्रभु, यो त बडा डर लाग्यो, शङ्का पनि लाग्यो, फेरि यो विश्व ब्रह्माण्ड कतिपटक नष्ट भयो, कतिपटक सृष्टि भयो, यो पनि सुन्न जान्न चाह पाऊ। छोराछोरी सम्पूर्ण परिवार बन्धु वर्गादिसँगको सद्भाव र सत्प्रेमको सत्कामनाको विषय पनि सुन्न पाऊ। जीवन मुक्ति भनेको के हो, यसलोक भनेको के हो, परलोक भनेको के हो, मेरो भगवान आज्ञा गरी बस्नु पर्यो, मेरो जगतको मालिक हजुरलाई मेरो सहस्र कोटे प्रणाम भनेर राजा परीक्षितका प्रतिमा सुखदेवले बताउनु भयो। तन्त्र मन्त्र यन्त्र शक्तिको प्रभावबाट जीवन मुक्ति हुने जुन स्रोत र साधन हजुरले बताउनु भएको छ, स्रोत साधनका विषयमा पनि प्रकाश पारी बस्नु पर्यो, मेरो अशान्ति भएको चित्तलाई शान्ति दिइबस्नु मेरो गुरु, यसै प्रभावबाट मेरो सकल मनोरथ भावनाको विकास होस् भनेर विन्ती गर्नेवाला राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा जब तपाईँका प्रश्नका उत्तर म दिनेछु भनिकन आउने अध्यायको प्रतापबाट तृतीय स्कन्दको ध्यान आकर्षण गरेर तयारी गर्नुभयो। श्रीमद भागवत तृतीय स्कन्द अब प्रारम्भ हुनेछ। तृतीय स्कन्द गोलीघाँटासम्मको प्रयोजन कथा सम्पन्न गरे। तृतीय स्कन्दको ध्यान आकर्षण राजा परीक्षितलाई सुखदेव बताउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।

देवाय गोब्राह्मणेताय जगदेताय कृष्णाय गोविंदाय नमो नमः। स्तुयताम देवदेवस्व नारायण जगद्पते स्तुयनापदानेन कथयिष्ये शवा कथा सर्वे श्रोतार सावधान भवन्तु। श्रीमद्भागवत महापुराणको तृतीय स्कंध पहिलो अध्याय का बीच कति कथा को वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षित को हजुरमा सुखदेव स्वामीले बताउनु भयो। ओम नमो भगवते वासुदेवाय। श्री शुक उवाच यमित पुरा पृष्ठो मैत्रियो भगवान किल क्षेत्रा वनम प्रवेशेन त्यक्त्वा स्वगृहे मध्यमत। अब दुर्योधन को दुर्वाच्यबाट आफ्नो धनुर्बाण ढोकामा राखेर तीर्थयात्रामा जानु भएको एक महाराज विदुर महाराज हुनुहुन्थ्यो। ती विदुर नाम गरिएको राजाले दुर्योधन को दुर्वाच्यबाट आफ्नो धनुर्बाण ढोकामा राख्नु पर्ने कारण के पर्यो भने पंच पांडव को कौरवहरूको झगडाको कारणले हेर बाबु तिम्रो झगडा नगर जेठाका छोरा पाण्डव माइलाका भने जेठाका छोरा कौरव जेठोकान माइलाका छोरा पाण्डव म कान्छु मलाई राज्य चाहिँदैन तर तिमीहरू दुई भाइका छोराले राज्य बाँडेर ल्याऊ झगडा नगर के मात्र भन्नुभएको थियो हुन्छ भनेर महाराज युधिष्ठिरले प्रस्तावलाई स्वीकृति जनाउनु भयो। तर दुर्योधन नाम गरेको राजाले स्वीकृति जनाएन। दुर्योधनले के भन्यो भनेदेखि दुर्वाच्य तँलाई म के भन्न चाहन्छु भनेदेखि त कान्छीको छोरो हो तापनि दासी पट्टीको छोरो काका नाता मात्रै पर्ने त हाम्रो कुलको कुटुम्बमा र हाम्रो खानदानको व्यक्तित्व होइन। यसैले तैले जब भन्दा राज्यको बण्डा हुन सक्दैन दासीका पुत्र भनेर यस किसिमबाट मेरो घरमा बसेर नुनपानी खाने मेरो गुणगान गाउनुको सट्टामा शत्रुपट्टि मिल्दो रहेछ। यसैले आजका मितिबाट त निक्लेर जा भनेर आज्ञा गरिदियो। ल ठिकै छ यस्ताका पासमा बसेर नुनपानी खानु यसको यसलाई राजा भनेर मान्नु भन्दा बरु जंगलै जान्छु भनेर राजा युधिष्ठिर नाम गरिएको महाराजको जब वचनले प्रभावित भएर दुर्योधनको दुर्वाच्यबाट मोमुटोमा कलेजोमा छिया छिया घाउ पारेर निक्ली बक्सेको विदुर महाराज जबसम्म पञ्च पाण्डवको विजय भएन तबसम्म फर्कनु भएन। महाभारतमा पञ्च पाण्डवको विजय भयो कौरवहरू सारा मरिसके भन्ने थाहा पाएपछि विदुर नाम गरेको राजा ऋषिकेशमा आइपुग्नु भएको थियो। भगवान कृष्णको दर्शन गर्नका लागि यताबाट रुँदै रुँदै रुँदै कृष्ण भगवानको स्वकीय सचिव उद्धवजी रुँदै जानुभएको। बाबु उद्धव किन रोएको भनेर सोद्धाखेरि विदुर नाम गरेको राजाका वचन सुनेर उद्धव भन्नुहुन्छ महाराज कसरी बताऊ जसका प्रतापबाट मैले आज यतिका कालसम्म यतिको ठूलो मान मर्यादा र प्रतिष्ठा पाएँ। आज उनी प्रभु जगतका श्रीहरिको परमधामको सवारी भयो जरा व्याधाले बाण हानेर मार्यो यसै कारणले म रुँदै रुँदै जान लागेको भन्ने नासा ल मेरो महाराज त्यसो नगर कृष्ण भगवानको स्वर्गारोहणबाट म स्तब्ध भएँ। मेरो मनमा अशान्ति भयो म कहाँ जाउँ भनेर बडा शोकाकुल व्याकुल भएर राजा युधिष्ठिर नाम गरिएको राजाले शोक सन्तप्त हृदयको लागि म कहाँ जाउँ कसो गरौँ भनेर चिन्तातुर व्याकुल भएर समस्याको समाधानको प्रतिमा बडो गम्भीर सोच राखेर भगवानका चरण रूपी कमलमा ध्यान मनन कीर्तनको इत्यादि प्रकारको प्रक्रियाबाट कृष्ण भगवानको बारेमा के बुझ्नु र जान्नुपर्ने विषयमा छलफल सुध्याउँदै हुनुहुन्छ भन्ने सम्मको कथा सध्याबाट।

0: टिकापुर नगरपालिकाको अनुरोध, आफ्नो घर पसलबाट दैनिक रूपमा उत्पादन हुने सड्ने र नसड्ने फोहोरलाई अलग अलग राखी नगरपालिकाबाट फोहोर उठाउन आएको फोहोर वाहनलाई उपलब्ध गराई नगर सरसफाईमा सहयोग गरिदिनु हुन सबै नगरवासीहरूमा अनुरोध गरिन्छ। टिकापुर नगरपालिका कार्यालय टिकापुर कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmctikapur@gmail.com।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: मल्लिका विद्यापीठ गुरुकुल टीकापुरमा भर्ना खुल्यो।
2: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टीकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
1: मल्लिका विद्यापीठका संकल्पहरू:
2: नेपाली, संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
1: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
2: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
1: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
2: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
1: वेद पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
2: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
1: कुनै पनि पढाई शुल्क नलाग्ने,
2: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता ध्वस्त हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
1: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
2: मल्लिका विद्यापीठ गुरुकुल टीकापुर ब्लक नम्बर 2।
3: खुशीको खबर।
4: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा यही वैशाख 26 गते चौथो शनिबारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज, थाइराइड तथा मुटुरोग विशेषज्ञ डाक्टर विकास रिजाल, एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण, उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ। समस्याहरू: नयाँ पुरानो सबै किसिमको डायबिटिज, थाइराइड र मुटु रोगको समस्या, जोर्नी कम्बर टाउको दुखाईको समस्या, बाल रोगको समस्या, ग्यास्ट्रिक रोग, कलेजो, मृगौला रोग, नसा दुख्नु, सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नुपर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं। स्थान: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर कैलाली। समय र मिति: यही वैशाख 26 गते चौथो शनिबारका दिन बिहान 10 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98-685-40-777, 091-560-228 र 98-099-29-315।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा।